0: শ্ৰোতাসকলে ইমান পৰে শ্ৰব্য সফুৰা নীলাঞ্জনাৰ পৰা লতা বৰদলৈৰ কণ্ঠৰ গীত দুটি শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া শুনক নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गठी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा छेत्रीबाट। राज्य मन्त्रिसभाले असममा स्थायी रूपमा बसोबास गरेका प्राक्तन अग्निवीरहरूको निम्ति असम आरक्षी एपीआरओ एचडीआरएफ र अग्नि निर्वापक र जरुरीकालीन सेवा र वन सुरक्षा वाहिनी तथा आबकारी विभागको 11 पदमा नियुक्तिको क्षेत्रमा 12% संरक्षणको अनुमोदन जनाएका छन्। दिसपुर लोकसेवा भवनमा अनुष्ठित मन्त्रीसभाको बैठकपछि नै मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले एउटा संवादमेलमा यो विषयमा उल्लेख गर्नुभयो। मन्त्रीसभाले लगायत राष्ट्रिय घाइपथ शाखाको 1 अतिरिक्त आयुक्त नियुक्तिको सिद्धान्त लिएको छ र पूर्वको लोक निर्माण विभागमा रहेका राष्ट्रिय घाइपथ र भवन विभागको पृथक गर्दै राष्ट्रिय घाइपथ शाखाको काम हेरविचार गर्ने अतिरिक्त आयुक्त नियुक्तिको सिद्धान्त लिएको छ। जलजीवन मिशनको योजनाहरूको रूपायणका निम्ति मन्त्रीसभाले हिजो बिटिसी कार्बी आङ्लङ र डिमा हासाउ स्वायत्तशासित परिषदसित बुझाबुझीको चुक्तिको 3 खसरा प्रस्तुत गर्दै मुख्यमन्त्रीले जानकारी दिनुभएको छ। राज्य मन्त्रीसभाले मधुपुर 17 मैले महिनामारी 1,00,000 रुपियाँ गरी प्रदान र आसाम रेजिमेन्टको आन्तगाँथनीको निम्ति 10 करोड रुपियाँ प्रदानको अनुमोदन जनाएका छन्। केन्द्रीय बन्दर जहाज चलाचल र जलपथ मन्त्री सर्वानन्द सोनोवालले आज डिब्रुगढको बोगीबिल टर्मिनलदेखि दिउँसोको 11 पहिलो अन्तर्राष्ट्रिय मालवाही जहाजको यात्रा शुभारम्भ गर्नुभएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले भर्चुअल व्यवस्थाद्वारा कार्यक्रमको मुख्य अतिथिको रूपमा भाग लिनुभएको छ र नामरूपको असम पेट्रो केमिकल लिमिटेडदेखि मिथानल बोकेर ल्याउने 2 मालवाही जहाजको बोगीबिलदेखि बङ्गलादेश ढाकाको पानगाउँ बन्दरमा यात्रा गर्नेछन्। हाम्रा डिब्रुगढका संवाददाताले जनाएको अनुसार प्रत्येक जहाजमा 27 रुपियाँ गरी कन्टेनर रहनेछन् र साथै मुठ 1,800 टन मिथानल लिएर जाइनेछ। राज्यको शास्त्र खण्डको विकासको यात्रा नयाँ संयोजनको रूपमा आज बङ्गाइगाउँ चिकित्सा महाविद्यालय र अस्पताल खुला गरिनेछ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको जिल्लाको मास गाउँमा स्थापन रहेको यो चिकित्सा महाविद्यालय उद्बोधन गर्नुभएको छ र स्वास्थ्य परिवार कल्याण मन्त्रालयको अनुमोदनद्वारा 611 करोड रुपियाँ व्ययले निर्माण भएको यो चिकित्सा महाविद्यालयको 100 MBBS आसनले राज्य

को पञ्चदश चिकित्सा महाविद्यालयको रूपमा स्वीकृति प्राप्त गरेको छ। आजको कार्यक्रममा मुख्यमन्त्रीले 50 करोड रुपियाँको व्ययको सापेक्षले निर्माण भएको जिल्ला आयुक्त कार्यालय र अरू केहीवटा प्रकल्प उद्बोधन गर्नुभएको छ। यसभित्र अभयापुरी, खोरा गाउँ, कासारीपारा आदर्श आवासीय विद्यालय, तुलुङिया पण्डित दीनदयाल उपाध्याय आदर्श महाविद्यालयको आन्तर्गाथनी उन्नयन र सृजनग्राम रघुनाथ विग्रह मन्दिरको 17 र वीरझरा चाई बागिचाको आदर्श महाविद्यालय रहेका छन्। दक्षिण सालमा र मानकासर जिल्लामा भारत बङ्गलादेश सिमानावर्ती देवान आल्गासर इलाकामा गोरुको चोराङ सर्वराको विरुद्धमा आरक्षीले हिजो अभियान चलाउँदा समयमा सर्वराकारी आक्रमणको एकजना कनिष्ठ बल आहत हुँदछन् र घटनाको पछि नै खुक्सर आरक्षीले 9 जना मानिसलाई गिरफ्तार गर्दछन्। नगाउँ लोकसभा समष्टिको उपचुनावको भोटदान भोलि अनुष्ठित हुनेछ र समष्टिको 19,02,000 मतदाताले आफ्नो मतदान साब्यस्त गर्ने सुविधा प्राप्त गर्नेछन् र यसमा 9,58,549 पुरुष र 9,43,300 महिला मतदाता रहनेछन्। 2,307 मतदान केन्द्रमा सठिक रूपमा मतदानको निम्ति प्रशासनले चाहिने प्रस्तुति सम्पन्न गरेका छन् र नगाउँ संसदीय समष्टिको 8 विधायकको समष्टि धिङ, रुपहीघाट, सामगुरी, नगाउँ, बटद्रुवा, रहा र मरिगाउँ जिल्लाको जागिरोड, मरिगाउँ र लाहोरीघाटमा सम्पूर्ण रूपमा चुनाव अनुष्ठित गर्नको निम्ति प्रशासनले 203 सेक्टर विषय र 53 जनरल विषय नियोग गरेका छन्। बिटिसी नागरीजुली परिषद समष्टिको विभिन्न ठाउँमा जोगाजोग व्यवस्था र आन्तर्गाथनी उन्नयनको अंशको रूपमा हिजो 11 नवनिर्मित कालभर्ट खुला भएको छ। गोरेश्वर विधायक भिक्टर कुमार दास र बिटिसी कार्यवाही सदस्य लक्ष्मी दास यो कार्यसूचीमा उपस्थित रहेका छन्। 15 वित्तीय आयोगको अनुष्ठानमा यो बिटिसी सरकारको पुँजीले यो कालभर्टहरू निर्माण गरिएको हो। कालभर्ट निर्माणको कारणले अञ्चलको सडक सुगम र जनसाधारणको लामो यातायातको समस्या समाप्त हुनेछ भन्दै विधायकज्यूले आशा प्रकाश गर्नुभएको छ। 2 धेरै समयभरि रोमाञ्चक प्रतिद्वन्द्विताद्वारा जापानमा अनुष्ठित एसियन गेम्सको हिजो समाप्त भएको छ र एसियन ओलम्पिक परिषदको अध्यक्षले आनुष्ठानिक रूपमा यो क्रीडा समाप्त घोषणा गर्दछन्। खेलाडीहरूको कुशकावाज र 230 काटारको डोहामा हुने एसियन गेम्स आयोजित समितिको प्रतिनिधि शाखा हस्तान्तर लगायत परम्परागत प्रक्रिया समाप्त कार्यक्रम सम्पन्न भएको छ। सुन्दर समाचार आजलाई पूरा भयो।

0: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबौ शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियोहरू अनुसार 3:21 र 22 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र भास्कर दाहालले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ रोजगार समाचार, पाठ गर्नुहुँदैछ भास्कर दाहालले।
1: रेलवे रिक्रुटमेन्ट बोर्डले 560 वटा पारामेडिकल पदको निम्ति आवेदन पत्र मागेको छ। पदहरू रहेका छन् नर्सिङ सुपरिन्टेन्डेन्टका 365 वटा, डायलिसिस टेक्निसियनको एउटा पद, हेल्थ र मलेरिया इन्सपेक्टरको ग्रेड टूका 43 वटा पद, अडियोलोजिस्ट र स्पिच थेरापिस्टको एउटा पद, फार्मासिस्ट इन्टिग्रेटको 118 वटा, रेडियोग्राफरका, एक्सरे टेक्निसियनका 25 वटा, इसिजी टेक्निसियनका 4 वटा, ऑप्टोमेट्रिक्स का 2 पद र लेबोरेटरी एसिस्टेन्ट का ग्रेड 2 का 31 पद रहेका छन्। अधिक जानकारी र

0: त्यहाँदेखिको निम्ति वेबसाइट इन्डियन रेलवेज डट गभ डट इन। आवेदनको अन्तिम मिति हो 14 अक्टोबर। भारत सरकारको विभिन्न विभागमा खाली भएका विभिन्न शाखाका 480 इन्जिनियर पदपूर्तिको निम्ति इन्जिनियरिङ सर्भिस एक्जामिनेसन 2027 यो परीक्षाको आयोजन गरिएको छ। प्रार्थी सिभिल, मेकानिकल, इलेक्ट्रिकल अथवा इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ शाखाको ग्रेजुएट हुनुपर्नेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 30 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट upsc.gov.in। आवेदनको अन्तिम मिति हो 6 अक्टोबर, यानि भोलि। कर्मचारी चयन आयोगले 2536 लोअर डिभिजनल क्लार्क जुनियर सेक्रेटेरिएट एसिस्टेन्ट र डाटा इन्ट्री अपरेटरको पदमा नियुक्तिको निम्ति प्रार्थी छनौटको उद्देश्यले कम्बाइन्ड हायर सेकेन्डरी लेभल एक्जामिनेसन 2026 यो परीक्षाको आयोजन गरेको छ। प्रार्थी उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण भएको हुनुपर्नेछ। प्रार्थीको उमेर 18 वर्षदेखि 27 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट ssc.nic.in। आवेदनको अन्तिम मिति हो 7 अक्टोबर, यानि पर्सि। असम भूमिलेख्य र जरिप अधिकर्ताको कार्यालयले 579 ल्यान्ड रेकर्ड एसिस्टेन्ट पदको निम्ति आवेदन पत्र मागेको छ। तनखा प्रत्येक महिना 14,000 रुपियाँदेखि 70,000 रुपियाँसम्म, साथै 6,200 रुपियाँ ग्रेड पे सहित अन्यान्य सुविधाहरू पनि उपलब्ध हुनेछ। प्रार्थी रेकर्डर सर्टिफिकेट क्लास कोर्स प्रशिक्षण भएको हुनुपर्नेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 40 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट dlrs.assam.gov.in। आवेदनको अन्तिम मिति हो 21 अक्टोबर। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार, पुरा भयो।
1: श्रोताबिन, आज यस विशेष अवसरमा हामी एउटा अत्यन्त सम्मानित तर महत्त्वपूर्ण विषयमा चर्चा गर्नेछौँ, विश्व शिक्षक दिवस। हरेक वर्ष अक्टोबरको 5 तारिक दिनभरि विश्व शिक्षक दिवस मनाइन्छ। यो दिन शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्याउन र शिक्षकहरूको सम्मान तथा उनीहरूको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्ने विशेष दिन हो। शिक्षक केवल किताब पाठ पढाउने व्यक्तिको मात्र होइन, शिक्षक भनेका विद्यार्थी जीवनलाई सही दिशा देखाउने मार्गदर्शन हुन्। एउटा राम्रो शिक्षकले विद्यार्थीलाई ज्ञान मात्र दिँदैन, उसमा अनुशासन, आत्मविश्वास र नैतिकता, जिम्मेवारी र मानवताको भावना पनि विकास गराउँछ। हामीले जीवनमा पहिले अक्षर सिकाउनेदेखि लिएर भविष्यमा बाटो देखाउनेसम्म शिक्षकको महत्त्वपूर्ण भूमिका देख्न सक्छौँ। विद्यालयमा शिक्षकले विद्यार्थीलाई पढाउने तर उनीहरूले प्रभाव विद्यालयको चार पर्खालभन्दा धेरै परसम्म पुग्छ। हाम्रो समाजमा आज हामी विभिन्न क्षेत्रमा सफल भएका डक्टर, इन्जिनियर, कलाकार, वैज्ञानिक, प्रशासनिक अधिकारी, व्यवसायी तथा अन्य पेसाकर्मी देख्छौँ। उनीहरूको सफलताको यात्रामा कुनै न कुनै शिक्षकको योगदान अवश्य रहेको हुन्छ। त्यसैले शिक्षकको सम्मान गर्नु भनेको केवल एउटा व्यक्ति सम्मान गर्नु होइन, ज्ञान, शिक्षा र भविष्यको सम्मान गर्नु हो। विश्व शिक्षक दिवसले हामीलाई शिक्षकहरूको अधिकार, जिम्मेवारी, चुनौती र शिक्षाको गुणस्तरमा विषयमा पनि सोच्न प्रेरित गर्छ। शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्नुपर्छ भने समाज र सरकारले पनि शिक्षकलाई सम्मानजनक वातावरण र आवश्यक स्रोत साधन र उचित अवसर उपलब्ध गराउनुपर्छ। यो अवसरमा हामीले सबैले आफ्ना शिक्षकहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गरौँ। आफूलाई ज्ञान, प्रेरणा, मार्गदर्शन दिने शिक्षकलाई सम्झौँ र उहाँहरूले दिएको शिक्षालाई आफ्नो जीवनमा व्यवहारमा उतार्ने प्रयास गरौँ। अन्त्यमा विश्वका सम्पूर्ण शिक्षकहरूमा विश्व शिक्षक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। शिक्षकले ज्ञानको दीप प्रज्वलित गर्दछन्, विद्यार्थीले त्यो प्रकाशलाई अगाडि बढाउँछ। एउटा शिक्षकले एउटा विद्यार्थीको जीवन परिवर्तन गर्न सक्छ र एउटा विद्यार्थीको परिवर्तन सिंह समाजको भविष्य परिवर्तन गर्न सक्छ। त्यसैले शिक्षालाई सम्मान गरौँ, शिक्षालाई महत्त्व दिउँ र ज्ञानको प्रकाशलाई पुस्तौ पुस्तौसम्म फैलाउँदै जाउँ। श्रोता।

0: आज विश्व शिक्षक दिवस बारे यति नै।
1: प्रस्तुत छ आजको वार्ताको कार्यक्रम। वार्ताको कार्यक्रम अन्तर्गत सुन्नुहोस् पूर्व प्रसारित यो वार्ता, पारम्परिक नेपाली साङ्गीतिक वाद्यजन्त्रहरू शीर्षकमा। वार्ताकार हुनुहुन्छ कालीप्रसाद शर्मा।
2: नेपाली लोकबाजा। नेपाली जाति विभिन्न जातहरूको एउटा सुन्दर फुलबारी हो। विभिन्न जातमा आफ्नै रीतिरिवाज, रहन सहन आदि भए पनि जम्मै जातहरूले नेपाली जातिको संस्कृति सुसम्पन्न बनाएको छ। यसरी नै विभिन्न जातमा प्रचलित लोकबाजाहरूले नि नेपाली जातिको लोकबाजाहरूको संख्या 100 पनि बढी नै छ। तर यसमा धेरै बाजाहरू साधारण प्रयोगमा नआउने हुनाले प्राय लुप्त भइसकेका छन्। आदिकालदेखि चलिआएको युग युगसम्म पहाडी झरनाको प्रवाह जस्तो बगिरहने गाउँ घर डाँडा काँडा वन जङ्गल खोला नाला बगर फाट र चेरोफेरो रमाइलो बनाउने नेपाली लोकबाजा लोकगीत र लोकनाचले नेपाली जनजीवनमा आफ्नै संस्कृतिको धरोहरलाई सृजना गरेको छ। विश्व सङ्गीतको इतिहास अनुसार नेपाली सङ्गीतको विकास पनि धार्मिक सङ्गीत भक्ति सङ्गीतबाटै भएको हो। नेपाली बाजाको वर्गीकरण 4 भागमा गरिएको छ। आगन्तुक बाजा, धर्मीय बाजा, पर्वीय बाजा र साझा बाजा। यी 4 धार्मिक बाजा र पर्वीय बाजा मात्रै लोकबाजा अन्तर्गत पर्दछन्। यिनै लोकबाजालाई फेरि 3 भागमा छुट्याइएको छ। 1 ठटाएर बजाउने बाजा, 2 फुकेर बजाउने बाजा, 3 रेटेर बजाउने बाजा। नेपाली तालबाजाको लोकबाजाहरूमा धेरै सङ्ख्या यो बाजामा देखिन्छ। तालबाजा धेरै देखिएको छ तापनि तारबाजा सबैभन्दा कम्ती मात्रामा देखिन्छ। तालबाजा भित्र छालामा पिटेर बजाइने बाजा मात्रै नभई काँस वा धातुबाट निर्मित बाजाहरूलाई समेत लिइन्छ। यसैले यो धेरै सङ्ख्यामा देखिएको हो। गजोको सहायताले र रेटेर बजाइने र नखिले कोट्याएर बजाइने बाजालाई सङ्गीतशास्त्र अनुसार तत्र वितत बाजा भनिएको छ। यी बाजा केवल 8 प्रकारका देखिन्छन्। छालाले मुढी बनाइएका बाजालाई आनन्द भनिएको छ। नेपाली बाजामा सबभन्दा बढी सङ्ख्या यसको छ। यी बाजा जम्मा 32 थरीका छन्। फुकेर बजाइने बाजालाई सुशिर वाद्य भनिएको छ। यी बाजाहरूको सङ्ख्या 22 छन्। यसरी नै ठोकेर या पिटेर वा आघात गरी बजाइने बाजालाई घनवाद्य भनिएको छ। यिनमा 21 थरीका विभिन्न बाजाहरू छन्। गजोले बजाइने बाजाहरू हुन् सारङ्गी, पिवाचा, उर्नी र ओर्नी। नखिले बजाइने बाजाहरू हुन् अरबाजा, टुङ्गाना, गेरमेन, एकतारे। छालाले मोडिएका तालबाजाहरू हुन् नगरा, दमनगरा, ढोलक, ढ्याङ्ग्रो, धिमेधा, धमाहा, च्याब्रुङ, ढोलकी, पचिमा, रिनै, नाङ्खी, कोचडी, ढोलकी, हुड्का, ट्याम्को, कुटकुटे, दाङखिङ, खैजडी, डम्फु, डमरु, डबकी, भटिमा, गोलकी, जोरतमल, मादल र तासा। फुकेर बजाइने स्वरबाजार हुन् शङ्ख, सनाई, ग्यार्लिङ, नरसिङ्गा, कर्णाल, ढुङ्ना, नागबेली, पोगा, पैता, डेकु, लाभा, बाँसुरी, मुरली, बिनायो, काङ्लिङ, हाम्पी, पिरिबिन। ठोकेर र पिटेर बजाइने बाजाहरू हुन् घन्टा, घ्याली, ता, धुसिया, धुम्सिया, कमुचा, थकरी, करताल, डण्डताल, गोपालडण्डी, मुजुरा, गिरनार, हडिया, मुर्चुङ्गा, ताइनाई, दिलाङ्खु, झाँझर र चा। अब नौमती बाजा र पञ्चे बाजा। यो बाजा वृन्द बाजा हो। वाद्य बाजा भन्नाले 2-36 थरीका बाजा र यसभन्दा बढीको सङ्ख्यालाई जनाउँछ। बाजा भन्नाले नेपाली सङ्गीत वाद्यमा एउटा मात्र बाजा पनि बाजा नै भनिन्छ र योभन्दा बढी सङ्ख्याको बाजाहरूको समूह ब्यान्ड वा अर्केस्ट्रालाई पनि बाजा नै भनिन्छ। नेपाली लोकसङ्गीतमा नौमती या पञ्चे बाजा परापूर्व कालदेखि नै बज्दै आएको छ। यी बाजाहरू एकमात्र व्यावसायिक र सामूहिक नेपाली लोकबाजाहरू हुन्। व्यावहारिक रूपमा प्रयोग गरिएको जस्तै नरसिंह

0: ढ्याङ्ग्रो आदि धेरै छन्। हाम्रो संस्कृतिदेखि ओझेल परिसकेका लोकबाजाहरूको वैज्ञानिक तरिकाले खोजी गरी परिमार्जन र संरक्षण र प्रचारको आवश्यक आज देखिन्छ। हाम्रो पैतृक सम्पदा नै हाम्रो संस्कृतिको इतिहास हो। हाम्रो सांस्कृतिक सम्पदा खोजी प्रकाशनमा ल्याउनु हामी सबैको मूल कर्तव्य हो र यसप्रति हामी अघि सर्न आवश्यक छ।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो वार्ताको कार्यक्रम अन्तर्गत पूर्व पार्षद एक वार्ता नेपाली लोकबाजा शीर्षकमा। वार्ताकार हुनुहुन्थ्यो कालीप्रसाद शर्मा।
2: श्रोताबिन कार्यक्रमको अघिल्लो चरणमा हजुरहरूलाई मनोरञ्जन गराउँदै प्रस्तुत छ गीतको कोसेली। आउनुहोस् त अन्तिम गीत सुन्नुहोस् कुन्ती मुक्तानको कण्ठमा यो गीत।

श्रोताबिन कुन्तिमुक्तानले गाएको यस गीतको साथै गीतको कार्यक्रम हेटुङ्गिन्छ र भोलि फेरि अपराह्नको 3:15 सम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।